کا مقابلہ 20 جون کو چلی سے ہوگا. بھارت نے چین میں وشو ٹیم سنوکر چیمپئن شپ کے فائنل میں جگہ بنا لی ہے. بھارت نے موجودہ چیمپئن ہانگ کانگ چین کو 3-1 سے ہرایا. بھارتی ٹیم کل فائنل میں میزبان چین اے اور کوریا کے بیچ ہونے والے دوسرے سیمی فائنل کے وجیتا کے ساتھ کھیلے گی. اس سے پہلے بھارت نے چین کی دوسری ریزرو ٹیم بی کو کوارٹر فائنل میں 3-2 سے ہرایا. سوشل میڈیا پوسٹ میں ہم لوگ کو روس دوارا یہ. اور انت میں مکھیہ سماچار ایک بار پھر. प्रधानमंत्री नरेंद्र मोदी ने कहा वैश्विक अनिश्चितता और व्यवधान के बीच भारत विश्व के एक विश्वसनीय और स्थायी साझेदार के रूप में उभर रहा है. भारत ने संयुक्त राष्ट्र मानवाधिकार परिषद में पाकिस्तान के साथ सिंधु जल संधि को अप्रासंगिक बताया और आतंकवाद प्रायोजित करने के लिए उसकी कड़ी निंदा की. अमरीका ने ईरान के साथ हुए समझौते के बाद ईरानी बंदरगाहों पर लगी नौसैनिक नाकाबंदी हटाई. राष्ट्रपति द्रौपदी मुर्मू आज मध्य प्रदेश के ओंकारेश्वर में अंतर्राष्ट्रीय सिकल सेल दिवस कार्यक्रम में शामिल होंगी. इसके साथ ही विश्व दर्पण का ये अंक समाप्त हुआ. नमस्कार.